0: के कहते हैं
1: अलामत है।
0: अलामतों की तरफ पलटे हैं हम, लेकिन शायरी अलामतों की तरफ पलटने के बजाय दो कदम आगे बढ़ रही है। तो इम्कानात तो हैं और इम्कानात हमेशा रहते हैं। अगर हम मुस्तकबिल की बात करेंगे तो हम इम्कानात की बात करेंगे और इम्कानात के साथ अंदेशे कहीं ना कहीं आते हैं। मसलन पहले शायर की तरबियत मुशायरों से होती थी, आपके फनी इर्तका की गुंजाइश होती थी मुशायरों में, आपकी जबान पे गिरफ्त की जाती थी। आज के मुशायरे वो तरबियत गजल के हवाले से नहीं कर रहे और मुशायरों में ये गुंजाइश नहीं बची कि उसमें नज्में भी खासतौर से नसरी नज्म को सुन पाए सामईन या हाजरीन उस पर दाद दे पाए, ये अभी भी मुमकिन नहीं है। आने वाले दिनों में उस लूप के एतबार से और वो जो एक गहराई होती थी गजल में, वो गहराई अभी आहिस्ता आहिस्ता खत्म हुई है। अंदेशा इस बात का तो है कि गजल महज तो बंदी न रह जाए या शायरी महज बयान न रह जाए या बाजार उसके मयार को मुतायन न करे। बाजार तो आज के दौर की सबसे बड़ी हकीकत है, हमारी सच्चाई आज के दौर की ये है कि हम बाजार से इन्फ्लुएंस्ड हैं। हम अपनी जाती जिंदगी में भी बाजार से इन्फ्लुएंस्ड हैं। 10 बार जब हम मोबाइल फोन खोलते हैं और ऐड आते हैं, 10 बार एक ऐड आता है तो एक बार हम कुछ न कुछ खरीद ही लेते हैं। यही मामला शायरी के साथ भी है।
2: फिल्मों में होता है, रेडियो में होता है या दूसरी जगहों पे जो होता है, शायरी होती है संजीदा शायरी होती है। तो मेरे ख्याल से इसमें वो डिमांड को बिल्कुल नहीं देखते हैं। हाँ यह तो है कि हालात के तहत जो है अल्फाज बदलते रहते हैं, उसमें बदलता रहता है।
0: उसमें खैरियत के मजरू होने के इम्कानात बहुत हैं। हम क्यों कह रहे हैं कि ये दौर नस्र का दौर है? सिर्फ इसलिए नहीं है नस्र का दौर कि नस्र बहुत अच्छी लिखी जा रही है, कुछ बहुत अच्छी चीजें नस्र में भी आ नहीं रही हैं, लेकिन उसके बावजूद नस्र की तरफ लोग ज्यादा जा रहे हैं। उसकी शायद एक वजह यह है कि शायरी जिन चीजों से, जिन खूबियों से इबारत थी, वो खूबियां बतदरीज कम हो रही हैं। हमारे यहाँ रिदम कम हो गया, हमारे यहाँ लफ्जों की दरोबस्त जो शायरी का खासा थी, वो दरोबस्त, उस दरोबस्त का ख्याल अब कोई शायर नहीं रख रहा। हमारे यहाँ रिवायत से कटने के बाद जो जबान पे एक गिरफ्त थी लोगों की, वो जबान की गिरफ्त खत्म हो गई। अब किसी भी लफ्ज को, सिर्फ लफ्ज को खपा देना शायरी नहीं हो सकती। मैं ये कह रही हूँ कि क्यूट या अगली लफ्ज शायरी में, गजल में आ रहा है और वो कितना आगे चल के कितना बढ़ेगा, ये रवैया या ये रुझान मैं नहीं कह सकती, हम इसे कोई भी नहीं कह सकता। लेकिन हमने अपनी शेरियत को, जिस चीज को हम तगज़ुल कहते हैं, नज़्म में भी वो शेरियत होनी चाहिए, जज्बे की सच पे भी, उसलूब की सच पे भी और लफ्ज की सच पे भी, वो नगमगी, वो शेरियत और वो जज्बे की गहराई शायरी में कम हुई है, इसीलिए रुझान गालिबन नस्र की तरफ बढ़ा है। तो मुमकिन में से है कि कुछ ऐसे शायर आए जो रवायत को फिर से असर नो जिंदा करें।
1: जी जी साहब, आपने एक बात भी नस्र नज़्म के हवाले से कही थी। असल में एक मसला ये हमारे, एक तो पहले ये है कि हिंदुस्तान में जो हमारा उर्दू का माशरा है, इसने नस्र नज़्म को ज्यादा कबूल नहीं किया अभी तो। पाकिस्तान में तो खैर बहुत बड़ा हलका है नस्र नज़्म कहने वालों का, बहुत तरह तरह की नज़में कही जा रही है वहां पे, और वहां बड़ी कबूलियत है, मकबूलियत को मैं कह नहीं सकता। लेकिन हमारे माशरे में तो उनको मकबूलियत दरकिनार, कबूलियत भी हासिल नहीं है उसको। अच्छा मसला ये है, देखिये एक तो बात यह है कि जब हम नस्र कह रहे होते हैं, नस्र का मामला इतना ये नहीं होता। नस्र देखिए बुनियादी तौर पर नस्र शायरी की माँ है। इंसान सब कुछ पहले नस्र में सोच, सारी फिक्री बहसें नस्र में होती हैं। हम जिस तसव्वुफ के भी अब्बास साहब ने जिक्र किया कि तसव्वुफ हमारी शायरी, तसव्वुफ जो है वो शायरी नहीं थी, तसव्वुफ नस्र में सारी बात करके, नस्र में सारा कुछ उसने सारी गुफ्तगु नस्र में की और हू की तशरीह करना शुरू की है ना। शेख अली हजवेरी ने तो यानी कितना 20 सफे लिख दिए, तो ये नस्र है। मुर्दर तो तसव्वुफ का, क्योंकि बिल्कुल आम जो हो, जो आम आदमी तक पहुंच सके उसको बयान किया है। मैं ये अर्ज कर रहा था कि देखिए एक बात ये कहते हैं कि फारूक साहब ने एक जगह एक बात कही थी कॉलरिज के हवाले से। कॉलरिज कहता है कि भाई शायरी के दुश्मन साइंस है। उन्होंने कहा कि नहीं नहीं, शायरी के दुश्मन साइंस नहीं है, शायरी के दुश्मन नस्र है। तो मैंने गौर किया, मैंने कहा शायरी के दुश्मन नस्र कैसे हो सकती है, क्या वाकई हो सकती है? फिर एक बार मुझे अभी फर्नांडो पेसवा का एक जुमला पढ़ने को मिला कि भाई कि एक अगला जो अगला मजीद तरक्की याफ्ता माशरा होगा उसमें शायरी बच्चों के लिए रह जाएगी, नस्र रह जाएगी नस्र। तो फिर मसला ये हो गया कि भाई ऐसे कैसे हो सकता है, शायरी की इतनी बड़ी रवायत दुनिया भरी पड़ी है शायरी से, उमर से आज तक शायरी तो होती रही है, शायरी रहेगी। मैंने कहा शायरी की 2-3-4 बुझ बुनियादे हैं उसके रहेगी, लेकिन चूंकि इंसानी इर्तका यानी इंसान का फिक्री इर्तका जो है वो नहीं रुक रहा है, वो आगे बढ़ता जा रहा है। इस पर देखिए नस्र जो है वो कितने मैदानों में, सियासियात, इमरानियात है ना, फलसफा तो नहीं लेकिन फलसफे के जो कह जो एक अवामी पहलू है, وہ یہ سب چیزیں اتنی زیادہ پھیل گئی ہیں, طرح طرح کی نظریاتی بحثیں ہو رہی ہیں. ان بحثوں میں کہ ظاہر ہے کہ شاعری اب جب تک کہ یہ بحثیں ایک جگہ پہ آ کر کے ڈائلوٹ نہیں ہوں گی, ایک جگہ پہ جا کر کے رکیں گے نہیں, تب تک شاعری اس کو اپنے اندر نہیں سمجھ سکتی. تو شاعری جو ہے خود اس کا اپنا کوئی ارتقا نہیں ہو رہا ہے. شاعری کو روایت سے بہت علاقہ رہتا ہے, نثر کو روایت سے اتنا علاقہ نہیں رہتا ہے, کیونکہ نثر اپنی روایت کو توڑتی چلی جاتی ہے. کل جدیدیت تھی, آج ماواد جدیدیت ہے, آج ماواد جدیدیت ہو جائے گا, کل ٹروتھ کی بات کرتے تو آج ہم پوسٹ ٹروتھ کی بات کرتے ہیں. شاعری اس کو بھی کرتی رہیں گے. جیسے نثری نظم میں آپ نے کہا کہ اگر آپ دنیا کی جو نثری نظمیں کہی جا رہی, دنیا بھر میں اور جگہوں پہ جو نثری نظمیں کہیں, جو ترقی یافتہ معاشرہ نکول ہارپر کی نظمیں آپ پڑھی ہے, تو آپ کو اندازہ ہوگا کہ انہوں نے شاعری میں بھی اس کا ارتقا کرنے کی کوشش کی. ہمارے معاشرے میں مسئلہ یہ ہے, ہمارے معاشرے میں چونکہ میں پہلے ہی عرض کر رہا تھا, غزل اتنی حاوی ہے ہماری ادبی سماجیات پہ کہ وہ غزل جو الٹ پلٹ کرتی رہے گی اپنے آپ کو, اور اس کی بنیاد پہ بنا پہ وہ مقبول رہے گی, اس میں امکانات ذرا زیادہ نہیں رہ گئے ہیں, اندیشے بھی نہیں ہے, مجھے جہاں تک ایسا محسوس ہوتا ہے.
0: جی خوشی صاحب, آپ نے نثر کا جو بیان کیا, ظاہر ہے ہم تقابل نہیں کر رہے ہیں نثر اور شاعری کا. سب سے بڑی بات یہ ہے کہ شاعری کا سیدھا تعلق جو بات شروع میں امان صاحب نے کہی کہ ہماری روح سے ہے, ہمارے جذبے سے ہے, نثر ہماری عقل کو.
1: دیکھیے یہ صرف یہ بات بات میں جو ہے بار بار کہتے ہیں تو وہ ایسا لگتا ہے کہ وہی ایک صداقت ہے.
2: نہایت سے مجھے لگتا ہے نئے شاعروں میں, جیسے پرانے شاعر تھے تو ان کا مطالعہ بہت وسیع ہوتا تھا, کتابیں بھی پڑھتے تھے, مختلف موضوعات کو دیکھتے بھی تھے, تجربے بھی ان کے بہت تھے, دوسرے شاعروں کو بھی پڑھتے تھے, دوسری زبان کی شاعری کو بھی پڑھتے تھے. ہمارا جتنا کلاسک شاعر ہے تقریباً فارسی سے واقف تھا. اب جو نئے شاعر ہے, تو زبیر رضوی نے ایک دفعہ اپنے رسالے ذہن جدید میں لکھا کہ اگر ایک صفحے پہ تین یا چار شاعر کی غزلیں شائع ہو تو ہر شاعر اپنی اپنی غزل پڑھتا ہے, دوسرے تیسرے چوتھے کی نہیں پڑھتا ہے. تو ظاہر ہے یہ تشویش تو ہے, اس کے پاس الفاظ کہاں سے آئیں گے, خیالات کہاں سے آئیں گے, جذبات کا اظہار دوسروں سے بھی ہم لیتے ہیں, تو یہ ساری چیزیں ہیں. تو اس طرح ہم دیکھتے ہیں کہ نئے جو شاعر ہیں ان کا مطالعہ بہت زیادہ وسیع نہیں ہے, وہ بہت زیادہ پڑھ نہیں رہے ہیں, اپنے ماقبل کو بھی نہیں پڑھ رہے ہیں, کلاسک شاعری کو بھی نہیں پڑھ رہے ہیں, اپنے آس پاس کو بھی نہیں پڑھ رہے ہیں.
1: اس میں جذبے میں جو شدت پیدا ہوتی ہے وہ بڑا کم ہو رہی ہے.
0: میں نے کہی کہ ہمیں جو یہ لگ رہا ہے, ہمیں غالباً ہمیں یہ وہم ہو رہا ہے کہ شاعری آہستہ آہستہ ختم ہو رہی ہے یا اپنی تابناکی کھو رہی ہے.
1: نہیں, یہ وہم میرے خیال میں کسی کو نہیں ہو رہا ہے کہ شاعری ختم ہو رہی
0: ہے, اس کی روشنیاں کم ہو رہی ہیں جو دل کو روشن کر رہے ہیں. مجھے صفی صدیقی کا ایک شعر یاد آ رہا ہے, بہت نیا شاعر ہے, نئے شاعروں سے مجھے بہت امیدیں ہیں.
1: جی بالکل,
0: پچھلے دنوں میں نے بھی وہی سوچا جو آپ سوچ رہے ہیں کہ نثر کا دور ہے شاعری, تو اب اس طرح سے دل خوشگون نہیں رہی, لیکن پچھلے دنوں جو نئے شاعر پڑھے, جو 35-40 سال کے لڑکے ہیں ان کو پڑھ کے,
1: ان کو اور بھی کم عمر ہے,
0: سفیر تو بہت ہی کم عمر ہے, تب کیا ہے وہ, تباہ حال عقل کے تاریخ اتار گوشوں میں چمک رہی تھی کوئی چیز بے خودی کی طرح. اب اس شعر میں جو واقعتاً بے خودی ہے, وہی بے خودی شاعری کا اصل ہے, وہ بے خودی تو آنے والے زمانوں میں بھی رہے گی, جب تک ہم ہیں, جب تک انسان ہے, اور جب تک انسان میں جذبات ہیں, جب تک انسان میں دل ہے, جب تک انسان میں سوچ ہے.
2: مجھے لگ رہا کہ آپ لوگ
0: شاعری ہے,
2: شاعری کو کم دکھا رہے ہیں, نثر کا دور ہے, ایسا کچھ نہیں ہے, بہت بری نثریں لکھی جا رہی ہے, بہت برے
0: ایپریسیشن کی گنجائش کم ہو گئی ہے.
3: ابھی نظمہ صاحبہ فرما رہی تھی کہ بے خودی ہے, اور جب تک یہ بے خودی ہے تب تک شاعری ہے, چونکہ شاعری کا بے خودی سے جو رشتہ ہے وہ بہت بہت ہی گہرا اور بہت پائیدار ہے. اب جہاں تک بات نثر اور شاعری کی ہے تو کبھی اس میں تقابل نہیں کیا جا سکتا, اور تقابل میں کبھی بھی تعصب اور جو آپ کے اپنے فکسیشنز ہیں ان کا بڑا دخل ہوتا ہے, تو اسی لیے ہمیں اس کے لیے بہت زیادہ نہیں سوچنا چاہیے. اب یہ کہ جو ادب کے جو الگ الگ حصے ہیں, شاعری بھی ایک حصہ ہے اور نثر بھی ایک حصہ ہے, دونوں کے نزدیک کچھ چیلنجز ہیں, کچھ امکانات ہیں, بہت روشن نہ صحیح لیکن مہم سے ہی صحیح ہیں, تو وہ شاعری میں بھی ہیں اور نثر میں بھی ہیں. تو ہم امید کرتے ہیں کہ آئندہ بھی ہم اس طرح کے کچھ نئے ڈیولپمنٹس, نئی تبدیلیاں ہو رہی ہوں گی تو ان پہ گفتگو کرنے کے لیے پھر یہاں حاضر ہوں گے. اور ہم آپ تمام شرکا کا بہت شکریہ ادا کرتے ہیں, نجمہ رحمانی صاحبہ کا اور ابو بکر عباس صاحب اور خورشید اخلاق,
1: شکریہ.
2: اردو شاعری کا مستقبل

0: गंगास और विश्वनाथ सुरेश टॉप थ्री में पहुंच गए हैं। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने कल नई दिल्ली में वेनेजुएला के कारगुजार सदर डेल्सी रॉड्रिगेज के साथ बातचीत की। दोनों लीडरों ने बाहमी ताल्लुकात के तमाम पहलुओं का जायजा लिया। निज तवानाई, तिजारत, सरमायाकारी, सेहत, देखभाल और ऑटोमोबाइल के अलावा दीगर शोबों में तआवुन के नए तौर तरीकों की जस्तजू की। बातचीत के बाद मीडिया से खिताब करते हुए मशरिकी उमूर के सेक्रेटरी रुद्रेन्द्र टंडन ने कहा कि दोनों फरीकों के दरमियान के तबादले ख्याल में दोनों मालिक के दरमियान तवानाई के शोबे में शराकत दारी करने पर तवज्जो मरकूज की गई, क्योंकि वेनेजुएला के तवानाई के शोबे में बुनियादी तब्दीली हो रही है। बातचीत के दौरान दोनों लीडरों ने बाहमी मफादात के आलमी और इलाकाई मामलों पर भी तबादले ख्याल किया। फरीकैन ने बाहमी शराकत दारी को मजीद गहरा करने और आलमी जनूब के मफादात को आगे बढ़ाने के अपने अहद का अदा किया। वजीर आजम नरेंद्र मोदी ने कल कहा कि योगा भारत की जानिब से इंसानियत को एक ऐसा तोहफा है जिस पर वक्त की गर्द नहीं जमी। अहमदाबाद के एका एरिना में मुनक्किद होने वाले वर्ल्ड योग आसन स्पोर्ट्स चैंपियनशिप के इफ्तिताही इजलास में वर्चुअल तौर पर शिरकत करते हुए वजीर आजम ने कहा कि योगा जहन, जिस्म और रूह को मुत्तहिद करता है और एक ज्यादा सेहतमंद और ज्यादा यकजहती पर मबनी दुनिया की तरकीब देता है। वजीर आजम ने इस एतमाद का इजहार किया कि अव्वलीन आलमी योगा चैंपियनशिप योग आसन को एक आलमी खेल की शनाख्त अता करेगी और नौजवानों के लिए वसी तर मौके फराहम करेगी। जनाब मोदी ने इस बात को उजागर किया कि हर बड़ा खेल अपने साथ अपना जामे निजाम लेकर आता है। मरकजी वजीर दाखिला अमित शाह ने कल कहा कि नरेंद्र मोदी हुकूमत ने शुमाल मशरिक में तशद्दुद के अहद को खत्म कर दिया और इस खित्ते को तनाजों के एक मरकज से बदलकर मवाके का मरकज बना दिया है। शुमाल मशरिकी कौंसल NEC के 73वें मुकम्मल इजलास में शिरकत के बाद जनाब शाह ने सोशल मीडिया प्लेटफार्म X पर लिखा है कि NEC खित्ते की तरक्की के लिए कलीदी मनसूबाबंदी के एक इदारे के तौर पर काम कर रही है, साथ ही वो लोगों की उमंगों को पूरा कर रही है और सकाफत को फरोग दे रही है। NEC की मीटिंग में वजीर दाखिला ने वज़ीरे आला को हिदायत दी कि वो अमन कानून पर तवज्जो करने के बजाय शहरियों के हकूक के तहफ्फुज पर तवज्जो करें, क्योंकि शोरिश पसंदी अब एक मसला नहीं रहा। उन्होंने रियासतों को हिदायत दी कि वो नई नस्लों के लिए मसनूई जहानत, मशीनी आमोजिश और ब्लॉकचेन बुनियादी ढांचे की तामीर करें। जनाब शाह ने यह भी कहा कि ऊद की लकड़ी, गैर मुल्की तिजारत और सेहत से मुतालिक सियाहत के शोबे में शुमाल मशरिक के इम्कानात तलाश करें। शुमाल मशरिकी खित्ते की तरक्की के महकमे के मरकजी वजीर ज्योतिरादित्य सिंधिया ने भी NEC के इजलास में शिरकत की और कहा कि सभी लीडर इस अज़्म के तय मुत्तहिद हों कि एक ज्यादा मजबूत और ज्यादा खुशहाल शुमाल मशरिक की तामीर की जाए। NEC के मुकम्मल इजलास में अहम लीडर यकजा हुए, जिसमें पूरे शुमाल मशरिकी खित्ते के गवर्नर, वज़राए आला और पॉलिसी साज शामिल थे। इस इजलास से मुतालिक बातचीत करते हुए मेजबान वजीर आला कोनाट के सिंगमा ने कहा कि मरकजी दाखिला और शुमाल मशरकी खित्ते की तरक्की की वजारतों की शुमाल मशरकी रियासतों के 8 वज़राए आला को हिदायत के मुताबिक सब मुश्तरका हदफ की हसूलियाबी के लिए मुत्तहिद होकर काम करेंगे। पेट्रोलियम और कुदरती गैस के मरकजी वजीर हरदीप सिंह पुरी और सड़क आमदोरफ्त और शाहराओं के मरकजी वजीर नितिन गडकरी ने कल नई दिल्ली में मारुति सुजुकी की जानिब से तैयार भारत की पहली फ्लेक्स ईंधन से चलने वाली मुसाफिर गाड़ी का इफ्तिताह किया। फ्लेक्स ईंधन से चलने वाली गाड़ियां इथेनॉल और पेट्रोल मिलाकर बने ईंधन से E20 से लेकर E100 की रेंज तक चल सकती हैं। इफ्तिताह के मौके पर खिताब करते हुए वजीर मौसूफ ने कहा कि मुसाफिर गाड़ी के जुमरे में फ्लेक्स ईंधन टेक्नोलॉजी की शमूलियत महज किसी प्रोडक्ट के का इफ्तिताह नहीं है, बल्कि ये मुल्क में तवानाई की काया पलट के सिलसिले में एक नए बाब का आगाज है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। وزیر دفاع راجناتھ سنگھ نے کاروائی جاتی کارکردگی کو مستحکم کرنے کی غرض سے فیلڈ کوموڈورز کے لیے مالیاتی حد میں دوگنا اضافے کو کل منظوری دے دی. انہوں نے طبی اور دیگر پروجیکٹوں سمیت دفاعی سروسز کے لیے مالیاتی اختیارات کی نظر ثانی شدہ تفویض بھی جاری کی. وزارت دفاع نے کہا کہ مالیاتی اختیارات کی نظر ثانی شدہ تفویض اس سال کی بجٹ جاتی مختص رقم کے مطابق محصولات کے ذریعے 1,25,000 کروڑ روپے سے زیادہ کی خرید کی راہ ہموار کرے گی. ایک بھارتی نژاد دل کے امراض کے ماہر سرجن ڈاکٹر سدھیر سریواستو نے میڈ ان انڈیا سرجیکل روبوٹک سسٹم ٹیکنالوجی استعمال کرتے ہوئے گیانا سے بھارت میں طویل فاصلے کی روبوٹک ٹیلی سرجری کامیابی کے ساتھ انجام دے کر ایک عالمی ریکارڈ قائم کیا ہے. یہ ٹیلی سرجری گیانا میں جارج ٹاؤن پبلک اسپتال اور اندور میں آئی آر سی اے ڈی انڈیا کے درمیان ریموٹ طریقے سے انجام دی گئی. یونین پبلک سروس کمیشن نے چہرے کی شناخت کے ذریعے تصدیق کا ایک نظام وضع کیا ہے تاکہ امتحان کے عمل کی سالمیت کو بہتر بنایا جا سکے اور اصل کی جگہ فرضی فرد کے ذریعے امتحان دینے کی روک تھام کی جا سکے. کمیشن نے حال ہی میں منعقدہ سول سروسز اور انڈین فارسٹ سروسز ابتدائی امتحان 2026 کے دوران کامیابی کے ساتھ چہرے کی شناخت کے ذریعے تصدیق کے عمل کو نافذ کیا. امریکہ کے ایوان نمائندگان نے ایک قرارداد پاس کی ہے جس میں صدر ڈونلڈ ٹرمپ کو ایران میں مزید فوجی کارروائی کرنے سے روکنے کو کہا گیا ہے. یہ قرارداد جنگ کو مسترد کرنے کی کامیاب مظاہرے میں چار ریپبلک اراکین کے ڈیموکریٹس کے ساتھ شامل ہونے کے بعد 2008 کے مقابلے 2015 ووٹوں سے کامیاب رہی. ٹرمپ کے جنگ سے متعلق اختیارات کو لگام لگانے کی غرض سے ایوان کے ذریعے یہ چوتھی کوشش ہے جس کے لیے بقول تنقید نگاروں کے کانگریس کی منظوری کا فقدان ہے. بھارت نے مکے بازی کی حالیہ عالمی درجہ بندی میں اپنی مضبوط پوزیشن برقرار رکھی ہے. خواتین کے 57 کلوگرام کے زمرے میں جیسمین لمبوریا عالمی نمبر 1 پر پہنچ گئی ہیں جبکہ ایشیائی چیمپئنز پریا گانگا 60 کلوگرام اور وشوناتھ سریش 50 کلوگرام کے اپنے اپنے زمرے میں ٹاپ 3 میں پہنچ گئے ہیں. خواتین کے زمرے میں میناکشی نے 48 کلوگرام کے زمرے میں عالمی نمبر 1 کا اپنا مقام برقرار رکھا ہے. آخر میں خاص خبریں ایک بار پھر. بھارت اور وینزویلا نے باہمی تعلقات کے تمام پہلوؤں کا جائزہ لیا. نیز توانائی تجارت اور صحت دیکھ بھال کے شعبوں میں تعاون کے نئے مواقع کی جستجو کی. عالمی یوگ آسن اسپورٹس چیمپئن شپ احمد آباد میں شروع ہو گئی ہے. وزیر اعظم نریندر مودی نے امید ظاہر کی ہے کہ یہ لوگ آسن کو ایک عالمی کھیل کود کی شناخت فراہم کرے گی. امریکہ کے ایوان نمائندگان نے ایک قرارداد پاس کی ہے جس میں صدر ڈونلڈ ٹرمپ کو ایران میں مزید فوجی کارروائی کرنے سے روکنے کو کہا گیا ہے اور عالمی باکسنگ درجہ بندی میں بھارت کی جیسمین لمبوریا عالمی نمبر 1 کھلاڑی بن گئی ہیں جبکہ پریا گنگاس اور وشوناتھ سریش ٹاپ 3 میں پہنچ گئے ہیں. اسی کے ساتھ خبروں کا یہ بلٹن اب ختم ہوا.
1: یہ آکاشوانی کی اردو سروس ہے. شب کا بھیجا جاتا ہے اردو سروس کی تیسری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہے. صبح 9:30 پر پہلی مجلس کی نشریات لے کر آپ کی خدمت میں پھر حاضر ہوں گے. تب تک کے لیے ہمیں اجازت دیجیے. خدا حافظ. جے ہند.